संसार दा आना जाना तो बड़े है, पर इस आउन तो बाद जान दे समय नबेड़ा सच ते होना। सदा रहण वाले वाहिगुरु अकाल पुरख असी रोज पढ़ने, कूड राजा, कूड परजा, कूड सब संसार, क्योंकि रहना जो नहीं, जेड़ा अज है कल नहीं होगा, जो अज तो 100-200 वरे पहला सी ओदे बारे पढ़ते सुनते हैं, कदे यकीन आउंदा कदे नहीं आउंदा। और बहुत कुछ ऐसा भी है जिदे बारे लिखिया भी नहीं गया, असी कुछ सुनते भी नहीं, कुछ कह भी नहीं सकते। बहुत कुछ संसार ते ऐसा ही होया जिदी कोई निशानी बाकी नहीं है, जिदी निशानी भी कोई नहीं, जिक्र भी कोई नहीं, उन्हूं सच कि कहोगे? और होर चार दिनां नूं जिहड़ियां निशानियां साडे कोल पिछले इतिहास दीआं कायम ने, हो सकदा है ना रहण। आउण वाला युग जिस वेले असीं गल्लां करीए, कहण इह झूठ है, इह मन्नण विच नहीं आउंदा। जो कल सी अज झूठ हो गया, जो अज है कल झूठ हो जाएगा, ओदे बारे धन गुरु नानक कहिंदे ने, कूड राजा, कूड परजा, कूड सब संसार, कूड मंडप, कूड माड़ी, कूड फैशन हार, कूड सोयना, कूड रूपा, कूड पहनन हार, कूड काया, कूड कपड़, कूड रूप अपार, कूड मियां, कूड बीबी, खप होए फार, कूड कूड़े नेह लगा, विसरिया करतार, गलत हो गया काम। कूड नाल मोह पा लिया, कूड नाल नेह पा लिया, जो रहण वाला सच सी ओदी संभाल ना कीती, ओनू चेते ना कीता, विसरिया करतार। महाराज सचेत कराउंदे ने, किस नाल की चै दोस्ती, जो तुर गया ओदे नाल दोस्ती, कि जो रहना है, जो है मौजूद है, जिसने अगे भी रहना है, ओदे नाल प्यार, के जो तुर गया ओदे नाल प्यार, जो छड गया ओदे नाल प्यार। अज एक छड गया, और जो छड गया है ना, एक इशारा, कुछ संकेत दे गया। एक महापुरुष ने बड़ी प्यारी गल कही, वो कहिंदा, हर बच्चा जो माता दे गर्भ तो जन्म लैंदा है, एक सूचना लैके पैदा हुंदा है कि मैं मरण वास्ते आया। वरे गंढा बीतदियां जांदियां ने, दिन बीतदे जांदे ने, बच्चा वड्डा हो रहा है, लेकिन कबीर जी कहिंदे ने, दूजे पासों भी गिणदा, उधरों भी वेख लै, जननी जानत सुत वड्डा होता, मां कहिंदी पुत्र वड्डा हो रहा। पर कबीर दीआं अखां होर पासों वेखदियां ने, वो कहिंदे ने, इतना को ना जाने जे दिन दिन औध घटत है, ये तो जिंदगी घट रही है, जितनी आयु दिखा के ले आया, उहदे विचों जिहड़ी ए उमर असी गिण रहे हां वड्डे होण दी, ओनी घट गई है, बाकी थोड़ी रह गई, मरना नेड़े आउंदा जा रहा। ते जिस दिन मरना आ ही जांदा है ना, वो चाहे बाल अवस्था विच आ जावे, क्योंकि महाराज ने स्पष्ट कह दिता है, इस बंध च कोई बंदिश नहीं है, न बारक न जोबन है, न बिरधी कछ बंद, ओ बेरा न बूझी है, जा आए परे जम फंद, बारे बूढ़े तरुणे भैया, सब हूं जम लै जई है रे। सानू पसंद हो सकता है, जवान चंगा लग सकता है, बच्चा चंगा लग सकता है, बुजुर्ग का सत्कार हो सकता है, साडिया अखा अपने अपने हिसाब नाल किसी नूं चंगा समझदियां ने, किसी नूं माड़ा समझदियां, लेकिन जम नूं सारे ही चंगे लगते, जदों जिन्हों जो चंगा लगता लैके तुर पैंदा, सब हूं जम लै जई है। वह वड्डा हो रहा है, कबीर जी कहिंदे ने, नहीं उधरों छोटा हो रहा, ते जिस दिन वह छोटा हुंदा हुंदा पूरा हो जाता है, ते साडे आम तौर ते कह दिंदे ने समाज च, कहिंदे पूरा हो गया, फलाना पूरा हो गया, मर गया नहीं कहिंदे, कहिंदे पूरा हो गया, भाव मौत का समा जो उन्हूं मिलिया सी, मौत तक का समा, जीवन तो मौत तक का समा, उहदा समा पूरा हो गया। आना के पूरा होना तां सी जे पूरे वाहिगुरु अकाल पुरख दे नाल रचिया हुंदा, जिंदगी सफलतावां नाल भरी हुंदी, जिंदगी आनंद नाल भरी हुंदी, जीवन नाम नाल भरपूर हुंदा, भगती ते नेकी नाल सेवा नाल भरपूर हुंदा, ते कहिए ए बंदा पूर्ण होके गया, पूर्ण मनुखां वांगू जीवे, पर नहीं, बहुत घट ऐसे हुंदे ने जिहड़े वाकई सफलता वाला जीवन जीउंदे होए जांदे ने, नहीं तां अधूरा जीवन बतीत करके ही बहुत तुर जांदे, और ये पूरा जीवन कोई कई बार जवानी तो पहला ही पूर्णताइयां नूं प्राप्त हो जांदे ने, ते कई जिहड़े ने सैवरियां दी उमरां पा के भी अधूरे दे अधूरे रह जांदे ने, क्योंकि कीता ही कुछ नहीं। पर नहीं, असीं समझने जिंदगी दे दिन पूरे हो गए, कहिंदे आ बंदा पूरा हो गया, हर वो बाल जिहड़ा जन्म लैंदा है मौत दा मूंह पूरा करन वास्ते, मौत दा समा पूरा करन वास्ते जन्म लैके आया, ते समा वो मौत दा पूरा कर रहे,
ہو جائے گا تے جس دن موت دا سما پورا کر کے تر جاندا ہے ایک گل ہے سنکیت دے جاندا ہے ایک گل کہہ جاندا ہے پاویں اعلان نہ ساڈے کناں چ پیندا ہوئے لیکن ایک گل ساڈی سمجھ آ جاوے وہ کہندا ہے میں چلیا تسی تیار رہنا ایک چالے ایک چال سے سب اپنی وار واری لگی ہوئی اور یہ واری اس طرح دی ہے سنسار دی ویوت وچ بھی کئی واری واریاں لگدیاں نے لائن لگ جاندی کیوں لگ جاندی پر اوتھے بندہ ایک پاسے سر کر کے ویکھدا کہ 70 بندے کھڑے نے کہ 80 کھڑے نے انہاں تو بعد میرا نمبر ہے اوتھے واری دی گنتی دا پتہ لگ جاندا لیکن جیڑا اے مارس دے پاسے نے کہہ دتا جو آیا سو چل سی سب کوئی آئی واری ہے پر اے واری دا پتہ کوئی نہیں لگدا اے واری دا نمبر مالک نے اپنے ہتھ رکھے کس تو بعد کس نے جانا کنیا تو بعد کنواں نمبر ساڈا اے نہیں پتا ہے واری لگی ہوئی لیکن اس واری دی گنتی دا پتا مالک نو آپ نو پر اے پکی گل ہے کہ واری بنی ہوئی ہے اس واری انسار جانا ہے کہ جنہیں چلن جانے ہیں سے کیوں کرے وتھار جنہوں پتا ہے کہ جانا ہے وہ پھر سنسار دے پسارے چ اپنے من نو نہیں پسار دے سنسار دے وستار وچ اپنے من نو کھلار نہیں کھنڈا نہیں دیندے دے بلکہ من نو تا پربھو چرنا چ جوڑ دے نے انہاں دا انت سچے واہگرو اکال پرخ نال جڑے ہون کر کے انہاں دا سچ تے نبیڑا ہوندا ہے انہاں نو واہگرو اکال پرخ بخش کے اپنے وچ ملا لیندا ہے پھر انہاں دا سنسار تے پھیرا پاؤن دی ہور لوڑ نہیں رہندی انہاں جانا مک جاندا ہے گرو کے ہو کے گرمخ ہو کے انہاں نو وڈیائیاں تے مان ملدا ہے رے رے در کہے کہے نہ کو آؤ بیٹھ آدر شبھ دیو وہ محلی پاویں توں باسا جنم مرن نہ ہوئے بناسا او ساچے رنگ راتے سچے واہگرو اکال پرخ دے رنگ وچ رتے ہوئے سہج سہج جیون بتیت کردے سہج نال بھرپور ہوئے ہوئے سہج وچ سمائی کر کے انہاں نو سچا واہگرو اکال پرخ چنگا لگدا ہے واہگرو او چنگے لگدے نے سچے نو من چ وسا کے شبد وچ رتے ہوئے انت انہاں دا فیصلہ انہاں دی چنگی کرنی کر کے چنگا ہوندا ہے مہاراج کہندے نے نانک نام رتے سے سچ سمانے بور نہ پوجل پھیرا او کتے انہاں دی ریس کریے جڑے مڑ کے پوجل دے پھیرے واسطے نہیں بنائے گئے بلکہ جڑے بنائے گئے نے تے انہاں نے جیون بنایا جیون بنا کے جیون نو سچ نال جوڑے ہے سچے نال جوڑے ہے انہاں دا بہر نہ پوجل پھیرا انہاں دا آنا جانا مک جاندا ہے جینا بھی انہاں دا ہے جانا بھی انہاں دا ہے آؤ ایسے لوکاں دی پریرنا لے کے جیون نو اکھاں کھول کے ویکھیے جان نو وی اکھاں کھول کے ویکھیے جین تے جان دا قدر پائیے مل پائیے اور جان دی تیاری کریے جیون نو سفلا کریے مرس چے پاچا کہندے نے جان والے تاں ترے جاندے نے